0: तू हो दे मु बीख पे दी छे उबासा
1: सिचल दी हलका ब्याद से चगे जोड़ी गड़ी दी रोजाना स्था मसली वी
0: मसली बनी वी छिप बेखोंद छे राला वख की पाख कलन
1: नुमंग सुकु सो तासुल द बाजार नख छे राउड़म
0: दाख छे बदास वीनो जनस कम नोरी दा छे
1: नसबस के हले सदी
2: ये है तमर चाय का पाकिस्तान
3: दा चल कप सम दे औ कप गर दे ओ हलिए कमर दे कमर चाय दो पाकिस्तान नंबर वन चाय रंग बे मिसाला फंद ला जवाबा कमर चाय दो पाकिस्तान मशहूर चाय दा कुमच द पंजाब सिंध बलूचिस्तान खैबर पख्तूनख्वा आजाद कश्मीर औ गिलगित बल्दिस्तान पहर कोर औ पहर होटल के इस्तेमाली की
0: نی منی دوست و ازل ورطا ما هم دا کمر چای ویلی دی و پلالا بای منی سو دیلال شی او دا بازار نبای دا کمر چای پزه نور بیخون دا چیرا پا مخل کری وی
1: دا ازل با کمر چای راوڑم خدا برا تا چرتا ملاو شی
3: دا بتا تا پا بٹاگرام کزباندا

0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दावख्तासुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी दली। प्रोग्राम दिन आउ दुनिया चपके तास्ता दरकवलेशी द दिन पोहा।
2: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليهنا ثابت دي
1: ده اخلاقيات درس
2: یو انسان منی دی تمام نور انسانانو حقوق لازم او ضروری دی دی بدا حقوق بلا رنگ نسل مذهب ذات پات پورا کی
1: د سماجی معاشی معاشرتی کورنی سیاسی او نور ډیرو مسلو حل د قرآن او حدیث په رڼا کې
2: د یو ملک او قوم دنیا

0: कॉफी इस्तेमाल दे जाती धागे दवा जन्म की देशी बाज खालको तो जिकम देश टेंशन डिप्रेशन भी धागे दवा जन्म की देशी या बाज दस बीमारियां नहीं धागे दवा जन्म खूब खराब है देशी या साइकोलॉजिकल से इश्यूज रवान भी धागे दवा जन्म की देशी न्यूरोलॉजिकल इश्यूज रवानी धागे दवा जन्म की दी नो दा चिकल मरीज राशि मुंग दाई पूरा डिटेल हिस्ट्री अगल जी भाई रस्तो वर्क से कास रवान जी रवान ठीक है
1: जी जी
0: दस है ना दस यार बस हर साड़ी ना बोलूँगा यो मेडिसिन जवाब और कुछ यार आगे सर्वा ना होप डिकी आगे पसे रोस्त हो वजह ही चाहे वजह ओ कतल ची बाज खाल को तजी कम नहीं दा यार ये दा वजह ना होप ना वर्जी ठीक है नो दा हर यो सिस पसे जी कम दे खपल जुदा जुदा वजह दा चाहे वजह ओ लटो दा एक रना के कल ट्रीटमेंट वर्क उन अल्हम्दुलिल्लाह डेर खाल को दा से मसले मसाइल हल ची दी जे आई लखो गुनो नो मतलब दा इस से मसले रवानी वे टेंशन परेशानी वा डिप्रेशन वा अक्सर ची कम दे पैनिक अटैक्स वर दा के दा लका मरीज एकदम वही बस दा दे मरा मौदा चल की गा चल की गा ना
1: जी जी
0: दस के सम मसले मसाइल ची कम दे दा टोल दा गे दा वजन की बाज खाल ची कम दे यार ही पे बाने उसमा सदा से मरीजा नम रागली ची अगर यरी यार बची में चरता रोक नशी प्रू नशी मड़ नशी अर्थाव नशी एक्सीडेंट होने की का ना ना टोले खबर है तरी ना दे दवाजे ने चिकम दे खोब नवर्जी बाद खल चिकम दे आसे जान ले चिकम प्राती अगे दवाजे ने यारीगी नो वजूहत वर पसे डीर दी चिकलम सदा से मसला है खबाज खल को चिकम दे दा मेदे दा बीमार है दवाजे नम चिकम दे खोब नवर्जी नो वजूहत डीर दी चिकला ताकि पता लगी तो इंशाल्लाह नावे मरज इलाज मरीज सुबह अल्लाह करीम शिफा लाजमी वर्के
1: सही डेरे जिता मन ने कहू डॉक्टर साहब तासु दुमरा ډیټیل سره خبره وکړل او یقینا زموږ څومره اوریدونکو دی هغه بده دینه استفاده تر لاسه کړی وي پروګرام ټایم چې دی او ما خپل اختتام طرف ته روان دي چې پروګرام کې ساسو کم میسجز راغلي وي زه کوشش کوم چې دا پروګرام اسا جوړ کما ادروایز ما سره ټایم چکم دی هغه بالکل خپل اختتام طرف ته رسیدل دی میسج غل دی وای چې السلام علیکم و علیکم السلام تاسو څنګه یې موږ بالکل ټیک ټاک یو نامه دنه لري کله نو ما چې کوم دا خپل لګ کنه دا بدرنګ شند نامه چې کوم دا هغه لازم دی صحیح ده ساسو په ډیره زیاته مننه وچوم ته پته لګی کنه یار چې دا موږ ته میسجز سو کوي او د کم ځای نه کوي ساسو ډیره زیاته مننه کو او ډاټس د پروګرام ټایم چې کوم دی هغه خپل اختتام طرف ته رسیدل دی نو زموږ دی اوریدونکو له بابا پلوت لوکې څه پیغام ورکوي چې
0: تجربه سه به چې کم خلق بیمار دی خپل خیال نه ساتلی
1: خبرداری درمان ہومیوپیتھک سینٹر جیل موڑ بڈگرام کے بعد ڈاکٹر نظام الدین جلال صاحب سحر اتو بجو نا مازیگر سلور بجو پوری موجود ہوئی تاسو بالکل رات للے شی ادو دی خدمات دو دینے بہترین علاج یو کامیاب علاج شامل نہ اگے نہ معافی بخن غواڑو خصوصی مننه دا خلق کو چاجی دا پروگرام زمونگا پورا یو گھنٹا خاموشی سره غوا اوریدلې پاتلو تلو کې یو خبره خپل د ژوند ډیر زیات خیال ساتي سپیشلی دا خلق کو هم ډیر زیات خیال ساتي کم چې تاسو خیال ساتي پاز نه کې خبره باندې بالکل مایو سکیږي زکه مایو سی خپل غټه ناکامی دا اگر خلق کم چې د نور خلقو زندګي کو اور لګوي اگر زما ریکوست درخواست التجا اپیل دی خپل پاز نه کې باندې فوکس وکړو د نور خلقو زندګي چې کوم دا بالکل متبا کوي کله چې دوا د بار لا سوچ دوا زمانه تاجر ایمان دی دغه نه خپل دواګانو کې لازم یاد ساته کېده شي زما سره خوشاله نه غاسو ته دواګانو منتظر وي که چېرې دغه بیا وفا وکړو وفا تاسو سره به کېږي نو تر هغه وخت خپل میزبان ارجو تاجر منور کې اجازه د خدای په امان.